अक्षरमितपददादिगच्छन्दागस्य षट्षडक्षरा बृहति बृहति खलु वै छन्दागुं स्वाराच्यमानसे जगति स्वाराज्यै यस्यैता उपदीयन्ते पशवो वै बृहति पशवो वा एतदक्ष्यस्तस्मादेतस्याञ्चित्यामेव